तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि 2XXFM 98.3 हामीले भर्खरै सुन्यौँ दुईटा फुल देउरालीमा स्वर सम्राट नारायण गोपालको आवाजमा। अब हेरौँ यो हप्ता क्यानबेरामा भइरहेका केही मुख्य कार्यक्रमहरू। अब क्यानबेरामा यो महिनै भनौँ न, मेको महिना चाहिँ एकदमै रमाइला कार्यक्रमहरू भइरहेका छन्। यो अप्रिलको एन्डदेखि चाहिँ मेको सुरुसम्ममा क्यानबेरा इन्टरनेसनल म्युजिक फेस्टिभल हुन गइरहेको छ र त्यसमा अब विभिन्न खालका म्युजिक भनौँ न गीत गाउने बजाउने विभिन्न ठाउँबाट चाहिँ आएर त्यो म्युजिकहरू बजाउने गर्नुहुन्छ र यो मल्टिपल भेन्युजमा छ। त्यसको लागि यहाँले चाहिँ क्यानबेरा इभेन्ट्स को पेजमा हेर्न सक्नुहुनेछ। साथसाथै अस्ट्रेलियन डान्स विक भनेर अप्रिल र मेमा चाहिँ भएको थियो। साथसाथै अब त्यसै गरी टगरोनङ होमस्टे हेरिटेज डे भनेर पनि मेको पहिलो हप्ता चाहिँ गरिएको थियो होइन। त्यसमा अब विभिन्न खालका हिस्टोरिकल कुराहरू इन्डिजिनस हेरिटेजसँग सम्बन्धित कोलोनियल हिस्ट्री गार्डन टुर्स फ्यामिली एक्टिभिटिजहरू जस्तो कार्यक्रमहरू चाहिँ धेरै राखिएको थियो। एकदमै इन्ट्रेस्टिङ प्रोग्राम रहेको थियो त्यो। अब साथसाथै क्यानबेरा एन्ड रिजन हेरिटेज फेस्टिभल भनेर मेको 11 चाहिँ एउटा इभेन्ट भइरहेको छ है। अब यसमा विभिन्न लोकल हिस्ट्री कल्चर अनि त्यसपछि फर्स्ट नेसन हेरिटेज भनेर चाहिँ त्यो कार्यक्रममा चाहिँ समेटिएको पनि छ। अब त्यस्तै आर्ट्स एक्जिबिसन पनि केही न केही भइरहेको हुन्छ होइन सहरमा। अब त्यस्तै त्यसमा त्यसबारे केही कुरा गर्दाखेरि चाहिँ नेसनल म्युजियम अफ अस्ट्रेलियामा चाहिँ एक्जिबिसनहरू भइरहेको छ। साथसाथै नेसनल ग्यालेरी अफ अस्ट्रेलियामा पनि आर्ट एक्जिबिसन जुन चाहिँ हरेक उमेर समुदायलाई चाहिँ त्यो मिल्ने खालको नेसनल ग्यालेरीहरू आर्ट एक्जिबिसनहरू चाहिँ ग्यालेरी नेसनल ग्यालेरीमा भइरहेको यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र आउटडोर एक्टिभिटीहरू तपाईँहरू खोज्दै हुनुहुन्छ, तपाईँहरूलाई चाहिँ होइन भित्र नबसौँ अब जाडो लाग्नु अगाडि केही न केही बाहिर गरौँ भन्ने सोचमा यदि तपाईँहरू हुनुहुन्छ भने चाहिँ आउटडोर मार्केटहरू फुड फेस्टिभलहरू कतै न कतै भइरहेको छ। नेसनल आर्बोरेटियममा पनि थिम्ड वक भनेर भइरहेको छ होइन, एजुकेसनल प्रोग्रामहरू भइरहेको छ। अब त्यो थिम्ड वक एजुकेसनल प्रोग्राम चाहिँ यो फल कलर हेर्न जाने भने पात अहिले झरेको बेला जुन छ अब जाडो लाग्ने बेला भयो है, अनि त्यस्तो खालको कार्यक्रमहरू चाहिँ भइरहेको छ। साथसाथै अस्ट्रेलियन वार मेमोरियलमा गाइडेड टुर अनि इन्टरएक्टिभ डिस्प्ले भनेर चाहिँ अब यो यस्ता खालका आउटडोर कार्यक्रमहरू पनि अहिले चलिरहेका छन् र तपाईँहरूले चाहिँ त्यस्तो कार्यक्रममा पनि सहभागी हुन चाहिँ सक्नुहुन्छ। अब बुवा आमा नेपालबाट आउनु भएको छ, बच्चाहरूलाई चाहिँ तपाईँहरूलाई इङ्गेज गर्नु छ होइन, एक दिन दुई दिन छुट्टी हुन्छ अलिकति फ्रेस भाउँ भन्ने हुन्छ नि त होइन, हामी नेपालीलाई अब अलिकति कहीँ जाउँ यसो अल्मलिउँ भन्ने हो, त्यस्तो छ भने चाहिँ तपाईँहरूले जान सक्नुहुन्छ है। अनि विभिन्न खालका कार्यक्रम छ, वेदर पनि ठिक छ, अब अहिले ठिकै छ भनौँ न, जाडो लाग्नु अगाडि चाहिँ वेदर अब अहिलेको राम्रै मानिन्छ, राम्रै छ। त्यही भएर तपाईँहरू इन्जोय गर्नुहोला यो सकेसम्म। तपाईँ अहिले सुन्दै हुनुहुन्छ म प्रस्तोता प्रतिष्ठाको साथमा हुनुहुन्छ 2XXFM 98.2 भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि। अब यो कार्यक्रममा अबको पालो रहेको तपाईँहरूले जान सक्नुहुन्छ है। अनि विभिन्न खालका कार्यक्रम छ, वेदर पनि ठिक छ, अब अहिले ठिकै छ भनौँ न, जाडो लाग्नु अगाडि चाहिँ वेदर अब अहिलेको राम्रै मानिन्छ, राम्रै छ। त्यही भएर तपाईँहरू इन्जोय गर्नुहोला यो सकेसम्म। तपाईँ अहिले सुन्दै हुनुहुन्छ म प्रस्तोता प्रतिष्ठाको साथमा हुनुहुन्छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ क्यानबेरा आवाज, क्यानबेराबाट नेपाली समुदायको लागि भोइस अफ क्यानबेरामा 2XXFM 98.3। हामीले भर्खरै सुन्यौँ आगे आगे तोपैको गोला। मलाई त साह्रै मनपर्छ यो गीत है। आशा भोसलेजी पनि केही हप्ता अघि चाहिँ उहाँ दिवङ्गत हुनुभयो। उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु। र यति भन्दै आज हामीसँग आज क्यानबेरा आवाजको इन स्टुडियो इन्टरभ्यू सेगमेन्टमा हामीसँग हुनुहुन्छ दिव्या भट्टजी। है दिव्याजी, हाम्रो यहाँ अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा पिएचडी गर्दै हुनुहुन्छ, साथसाथै उहाँ चाहिँ सोसियल मिडिया कन्टेन्ट क्रिएटर पनि हुनुहुन्छ। उहाँले चाहिँ विभिन्न खालका स्कलरसिप र पिएचडी रिलेटेड कन्टेन्टहरू आफ्नो पेजमा हाल्ने गर्नुहुन्छ होइन। आज उहाँसँग हामी केही उहाँको क्यानबेरा बसाईको अनुभव, साथसाथै उहाँको यो कन्टेन्ट क्रिएसनको जर्नीको बारेमा चाहिँ हामी केही कुराकानीहरू गर्नेछौँ। अब अलिकति तपाईँको अनुभवमा, किनभने तपाईँले नेपालमा पढ्नुभयो, त्यसपछि यहाँले कोरिया पनि पढ्नु भएको छ होइन, कोरियामा पनि पढ्नु?
1: हजुर, मैले मास्टर्स डिग्री कोरियामा गरेको हो।
0: हजुर, कोरिया पढ्नुभयो, त्यसपछि अस्ट्रेलिया आउनु भएको छ। अलिकति यहाँको विद्यार्थी जीवनमा तपाईँलाई के कस्तो अनुभवहरू बटुल्नु भएको छ विभिन्न देशहरूमा बसेर पढ्दाखेरिको, त्यो थोरै हामीलाई छोटोमा सेयर गरिदिन सक्नुहुन्छ?
1: हजुर, मैले चाहिँ अब ब्याचलर्स डिग्री त हाम्रो देशमै

0: गरेँ पक्लिहामा रहेको कृषि क्याम्पसमा. त्यसपछि म मास्टर्स डिग्री गर्न चाहिँ दक्षिण कोरियामा रहेको ख्योङबुक नेसनल युनिभर्सिटीमा मैले चाहिँ कोरियन सरकारले पुनः छात्रवृत्ति प्रदान गर्ने गर्छ के विश्वभरिको विद्यार्थीहरूको लागि, अनि मैले पनि त्यही छात्रवृत्ति अन्तर्गत चाहिँ एक वर्षको कोरियन ल्याङ्ग्वेज अनि दुई वर्षको चाहिँ मास्टर्स डिग्री गर्न पर्ने हुन्थ्यो. अनि त्यही प्रोग्राम अन्तर्गत चाहिँ म कोरियामा मास्टर्स डिग्री गरेँ. अनि अस्ट्रेलियाको कुरा गर्नुपर्दा म चाहिँ फेरि यहाँ पनि पुनः छात्रवृत्तिमै पढिरहेको छु है. अनि त्यही भएर मैले अब मलाई चाहिँ ट्युसन फी पे गर्ने तनावहरू छैन, होइन, स्टाइपेन्ड दिइरहेको हुन्छ. अनि त्यसले चाहिँ मलाई चाहिँ अब स्कलरसिपमा पढ्दाखेरि चाहिँ जुनसुकै देश होस्, अस्ट्रेलिया होस्, कोरिया होस्, होइन, स्कलरसिपमा यदि हामी पढ्दैछौँ भने चाहिँ विद्यार्थी जीवन सहज नै हुन्छ. तर यदि हामीले अब आफै पे गर्नु पर्यो भने चाहिँ अलिक स्ट्रेसफुल हुन्छ कि जस्तो लाग्छ है मलाई चाहिँ.
1: हो, पक्कै पनि, किनभने कतिपय अब विद्यार्थीहरू भनौँ न अस्ट्रेलिया आउने अथवा अरू जुन पनि देश जानुहुन्छ उहाँहरू फी पनि कभर गर्नु पर्यो, त्यसपछि आफ्नो बस्ने खाने सबै म्यानेज गर्नु पर्यो. अब त्यही त ल, एकदम इन्ट्रेस्टिङ कुरा सुनाउनु भयो है. त्यसो भए तपाईँ कतिवटा भाषा बोल्नुहुन्छ दिव्याजी? मलाई त एकदम रमाइलो लाग्यो.
0: मलाई नेपाली त बोल्ने भइहाल्यो है, बोलिरहेको छु, अनि इङ्ग्लिस भयो, अनि हिन्दी पनि मैले बुझ्छु तर म त्यस्तो फ्लुएन्ट छैन. अनि कोरियनमा पनि म इन्टरमिडिएट, मैले चाहिँ त्यतिखेर एक्जाम दिँदा टपिक लेभल 4 प्राप्त गरेको थिएँ. टपिक लेभल 6 चाहिँ हाइएस्ट हुन्छ त्यसमा.
1: अब दिव्याजी अलिकति तपाईँले आफ्नो विद्यार्थी जीवनको बारेमा सेयर गरिदिनु भयो. अब थोरै तपाईँको रिसर्च, होइन, रिसर्च तपाईँले केमा गर्दै हुनुहुन्छ अनि तपाईँले किन त्यो टपिक चाहिँ अब केले तपाईँलाई तान्यो, त्यस विषयमा अलिकति सेयर गर्न सक्नुहुन्छ?
0: हजुर हजुर, यो चाहिँ यसको कुरा गर्नु पर्दाखेरि चाहिँ म अलिक ब्याचलर्स डिग्रीतिर पनि थोरै पुग्न पर्ने हुन्छ, होइन. अनि मलाई चाहिँ प्लान्ट डिजिजहरूमा इन्ट्रेस्ट थियो क्या. म चाहिँ नजिकै रहेको अब उता पक्लिहावा क्याम्पसको नि वरिपरि रहेको फार्मर फिल्डहरूतिर गएर फोटो खिच्ने, होइन, अनि यसलाई के डिजिज लागेको होला त भनेर हेर्न मलाई कस्तो क्युरियोसिटी भइरहेको थियो क्या. अनि तर मैले अब मास्टर्स डिग्रीमा चाहिँ फेरि त्यो टपिकमा कन्टिन्यू गर्न पाइनँ क्या. ब्याचलर्सको थिसिस चाहिँ मेरो प्लान्ट डिजिजमै हो है, अनि मास्टर्समा चाहिँ मैले त्यसमा कन्टिन्यू गर्न पाइनँ. मैले चाहिँ मलाई चाहिँ प्लान्ट डिजिजहरूतिर नै फर्केर जान मन थियो, होइन, डिजिजहरूकै प्रब्लम चाहिँ मलाई सल्भ गर्न मन थियो. अनि त्यही भएर मैले पिएचडी चाहिँ प्लान्ट डिजिजमै गर्छु भनेर सोचिरहेको थिएँ. अनि ट्विटरमा एक दिन स्क्रोल गर्दै जाँदाखेरि अहिलेको मेरो सुपरभाइजरले चाहिँ यहाँ के अरे भ्याकेन्सीहरू छ भनेर ट्विटरमा पोस्ट गर्नुभएको रहेछ. अनि उहाँलाई चाहिँ त्यहाँ सिधै मेसेज गर्न मिल्ने थिएन कि, अनि मैले चाहिँ त्यहाँ रिप्लाई गरेर हजुरलाई मेसेज गर्न मिलेन भने थिएँ. त्यसपछि उहाँले आफै मलाई रिप्लाई गरेर सबै डकुमेन्टहरू पठाऊ भनेर भन्नुभयो. अनि त्यसपछि मैले आफ्नो अहिलेको सुपरभाइजर चाहिँ ट्विटरमै भेटाएको है. अनि त्यसपछि यो टपिक चाहिँ मलाई एकदम इन्ट्रेस्टिङ किन लाग्यो भन्दा, यसो गाउँको बारेमा रिसर्च हुँदैछ क्या यो मेरो पिएचडीमा चाहिँ अहिले. गाउँमा चाहिँ एउटा ढुसी फङ्गसले, होइन, जाइमोसेप्टोरिया ट्रिटिसाई भन्ने फङ्गसले चाहिँ विटली ब्लच भन्ने डिजिज लाग्ने गर्छ. अनि त्यो डिजिजको प्याथोजनले चाहिँ गाउँको पातमा चाहिँ स्पटहरू बनाउने गर्छ. अनि त्यो स्पटमा चाहिँ सानो डट डट जस्तो ब्ल्याक कलरको स्पटहरू हुने गर्छ. अनि त्यसले गर्दाखेरि चाहिँ अब त्यो स्पटहरू चाहिँ फेरि एउटा सिजनमा त्यो स्पट बन्नलाई चाहिँ जम्मा 20 दिन मात्रै लाग्छ कि. अनि त्यो एउटा डट जुन चाहिँ हामीले डटको रूपमा देख्छौँ नि, त्योभित्र चाहिँ 5000 स्पोर हुन्छ. अनि एउटा चाहिँ उसले एउटा विटको सिजनमा 20 चोटि के अरे 6 चोटि चाहिँ त्यो साइकल रिपिट गर्न सक्छ कि गाउँमा. त्यो अब यस्तो हुन्छ क्या, गाउँमा चाहिँ त्यो फङ्गसले गएर डिजिज लाग्ने बेलामा चाहिँ अब हामीले चाहिँ डिजिज लाग्ने बेलामा तिनीहरूले इफेक्टरहरू रिलिज गर्ने हुन्छ क्या गाउँको पातमा. त्यो इफेक्टरलाई चाहिँ हामीले उनीहरूको आर्मीको रूपमा हेर्न सक्छौँ है. अनि प्लान्टकोतिर पनि आफ्नै आर्मी हुन्छ कि, अनि त्यसलाई चाहिँ हामीले आर्जिन भन्ने गर्छौँ. अनि त्यो प्लान्टमा भएको आर्जिनले त्यो ढुसीमा भएको इफेक्टरलाई चिन्यो भने चाहिँ रोग लाग्दैन के. तर यो ढुसी चाहिँ एकदम बाठो हुन्छ के, उसले चाहिँ त्यो आफ्नो आर्जिनलाई चाहिँ म्युटेट गरेर अथवा कम्प्लिटली लुकाएर प्लान्टमा चाहिँ डिजिज लगाइराखौँ भन्ने चाहिँ उसको मेन एम हुन्छ.
1: आफू बलियो हुन खोज्छ, होइन,
0: आफू बलियो हुन खोजिराख्छ. तर अब मेरो रिसर्चमा चाहिँ मैले त्यो इफेक्टर चाहिँ जिनोममा कहाँनिर छ, होइन, कहाँनिर छ भनेर चाहिँ अहिलेलाई पत्ता लगाउन खोजिरहेको छु. र त्यो जिनोममा हामीले कहाँनिर छ भनेर पत्ता लगायौँ भने चाहिँ त्यसलाई हामीले निकालेर क्लोन गर्न सक्छौँ. अनि क्लोन गरिसकेपछि हामीले त्यसको प्रोपर्टीहरू केमिस्ट्रीहरू थाहा पाउन सक्छौँ नि त. अनि मैले चाहिँ त्यो अब म्युटेन्ट बनाइरहेको छु जसमा चाहिँ त्यो इफेक्टरमा केही चेन्ज आउँछ के. अनि त्यो जिनोममा कहाँनिर छ भनेर चाहिँ मैले पत्ता लगाउन खोजिरहेको छु है.
1: तपाईँलाई शुभकामना, तपाईँको थिसिस चाहिँ एकदम राम्रो होस्, होइन, तपाईँको एक्सपेरिमेन्ट सक्सेसफुल रहोस्. तपाईँ सुन्दै हुनुहुन्छ 2XXFM 98.3 अहिले भोइस अफ क्यानबेरामा हामीसँग हुनुहुन्छ दिव्याजी. दिव्याजी, अब कार्यक्रमलाई अलिकति अगाडि लैजाँदै गर्दाखेरि अब यहाँले आफ्नो थिसिस एकदमै के भन्छ एकदम विस्तृत रूपमा सेयर गर्नुभयो होइन. अझै यसलाई अब यो त एउटा प्रोग्रामै बन्छ होला, तर अब अहिले एकछिन त्यसलाई थाती राखेर हामी यहाँको डिजिटल क्रिएटर पनि हुनुहुन्छ तपाईँ होइन, सोसियल मीडिया कन्टेन्ट क्रिएटर अझ भनौँ न होइन. सो त्यसको लाइफ तपाईँले कसरी सुरु गर्नुभयो त्यो जर्नी, किनभने तपाईँले पोस्ट गर्ने कन्टेन्टहरू चाहिँ अलिकति स्कलरसिप रिलेटेड अथवा हुन्छ नि छात्रवृत्तिसँग सम्बन्धित धेरै छ होइन. विभिन्न देशको छात्रवृत्तिको अहिले धेरै अपर्च्युनिटिजहरू चाहिँ हामी कतिले ट्याप पनि गरेका छौँ, कतिले छैन पनि, कति अनभिज्ञ नै छौँ होइन, कति चाहिँ अब थाहा भएर पनि अप्लाई गर्दैनौँ है. हुन्छ नि, यो तपाईँको जर्नी एकदम इन्ट्रेस्टिङ छ जस्तो लाग्यो. तपाईँ डिफ्रेन्ट कन्ट्रिजहरू घुम्नु भएको छ, विभिन्न देशमा बस्नुभयो, एक्सपिरियन्सहरू गेन गर्नुभयो. यो अलिकति तपाईँको यो कन्टेन्ट क्रिएसनको तपाईँको यात्रा कसरी सुरु भयो भनेर हामीलाई अलिकति सेयर गरिदिनुहोस् न.
0: हजुर, म सुरुमा यो चाहिँ मैले कोरियाबाटै सुरु गरेको है. अब सुरुमा चाहिँ म कोरियामा चाहिँ पेन्डेमिकमा पुगेको थिएँ नि त, अनि मैले ल्याङ्ग्वेज पनि सिक्नु परिरहेको थियो, अनि त्यो बेला चाहिँ मलाई अलिक स्ट्रेसफुल भइरहेको थियो नि त. अनि स्ट्रेसलाई कसरी रिलिज गर्न सकिन्छ भनेर चाहिँ मैले भिडियोहरू बनाउनतिर लागेँ. यसको साथसाथै अब संसारभरि कति छात्रवृत्ति छन् क्या, मैले त कोरियामा पाएको कोरियन गभर्मेन्ट स्कलरसिपकै बारेमा पनि आजसम्म पनि कोही नेपालीले भिडियो बनाएको थिएन कि. मैले एप्लाई गर्ने बेला मैले गएर हेर्दाखेरि नेपाली ल्याङ्ग्वेजमा एउटा पनि भिडियो थिएन, अनि मैले नेपाली ल्याङ्ग्वेजमा भिडियो बनाएपछि त्यो अलिक चर्चित भयो कि. अब कोरियन गभर्मेन्ट स्कलरसिप मात्र होइन, कोरियामा फेरि अरू कति धेरै छात्रवृत्तिहरू थियो है. हरेक युनिभर्सिटीले पनि हरेक सेमेस्टरमा, त्यहाँ नेसनल युनिभर्सिटी धेरै छन् क्या कोरियामा, उनीहरूले पनि हरेक सेमेस्टर स्कलरसिप दिइरहेको हुन्छ क्या. स्टाइपेन्ड दिन्छ, ट्युसन फी वेभर गरिदिन्छ, फ्लाइट टिकट दिन्छ. त्यस्तो स्कलरसिपहरूको बारेमा थाहा छैन. अनि नेपालीहरू कतिजना चाहिँ अब 12-15 लाख तिरेर कोरिया गइरहनु भएको हुन्थ्यो नि त होइन. अनि म चाहिँ उहाँहरूलाई युजफुल होस् भनेर चाहिँ भिडियो बनाउन चाहिँ मैले त्यहीँबाट सुरु गरेको हो. अनि अहिले चाहिँ म अब अस्ट्रेलियाको स्कलरसिपहरू अनि ओल्डहरूको स्कलरसिपहरू नि कति बेला छ भने युट्युबमा हाल्छु, अनि अर्को मेरो एउटा फेसबुकमा पेज पनि छ होइन, स्कलरसिप कर्नरै भनेर, त्यसमा चाहिँ मैले पेज छ, ग्रुप छ, अनि त्यसमा पोस्ट गर्ने गर्छु. प्रोफिट मोटिभ छैन क्या, क्यापेबल ट्यालेन्टेड मान्छेहरू त हुनुहुन्छ नि त नेपालमा होइन, उहाँहरूसम्म पनि यो अवसर पुगोस् भन्ने चाहिँ मेरो मेन एम हो.
1: ल, अब यहाँहरू पनि सुन्दै हुनुहुन्छ भने होइन, दिव्याजीले निकै राम्रो राम्रो कन्टेन्टहरू, स्पेसली अब तपाईँहरू छात्रवृत्तिसँग सम्बन्धित केही जानकारी लिन चाहनुहुन्छ भने चाहिँ उहाँको पेजहरू पनि छ, त्यसमा पनि हेर्न सक्नुहुन्छ, जानकारी लिन सक्नुहुन्छ. अथवा सायद दिव्याजीले चाहिँ आफैले पनि कतिपय वान टु वान कनेक्सन थ्रुबाट पनि कतिलाई हेल्प गरिराख्नु भएको पनि म आफैले पनि थाहा पाएको छु होइन. त्यही भएर कसैलाई अब एकदमै अप्ठ्यारो पर्छ कहिलेकाहीँ, त्यति बेला चाहिँ रिच आउट गर्नुहोला. यति भन्दै रमाइलो कुराकानी हामी यहीँ नै सकाउँछौँ. थ्याङ्क यू दिव्याजी फर यर टाइम.
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद मलाई आज यहाँ इन्भाइट गरेर यो अवसर दिनुभएकोमा.
1: This is Voice of Canberra from Canberra to Nepali community on 2XXFM 98.3. Tapai sunde hununcha Canberra Awaz. Canberra bata Nepali samuday ko lagi 2XXFM 98.3 ma hamile hai hamro Nepal ma ke bhairheko chha bhanne euta sano chalphal garchau. Yo gata mahina tespachi yo mahina को केही चाखलाग्दा कुराहरू पक्कै पनि भन्ने नै छौँ र कुराकानी गर्ने नै छौँ. अब नेपालमा यो महिना हेर्ने हो भने अलिकति सरकारले गरेका कामहरू हेर्दाखेरि सुकुम्बासी बस्ती व्यवस्थापनको कामहरू गरेको छ है. अब अलिकति यसलाई मानवाधिकारको एङ्गलबाट हेर्ने हो भने चाहिँ व्यवस्थापन आफैमा राम्रो छ, तर अब कतिपयले चाहिँ के इस्यु पनि उठाइराख्नु भएको छ भने कतिको समन्वय भयो होइन, उहाँहरूको धारणाहरू कतिको लियो सुनियो भन्ने पनि आफैमा एउटा इस्यु उठेको छ. तर मलाई चाहिँ मेरो आफ्नो व्यक्तिगत धारणा के हो भने यदि व्यवस्थित हुन्छ, यदि सुकुम्बासी समस्या चाहिँ यसले हल गर्छ, सुकुम्बासी बस्तीमा जो जो बस्नुहुन्थ्यो होइन, त्यहाँको बस्ती त्यहाँ अव्यवस्थित एक तरिकाले जसरी बसोबास गर्दै आउनुभएको थियो यहाँ, वा यदि उहाँहरूले चाहिँ जीवनमा चाहिँ केही राम्रो अवसरहरू प्राप्त गर्नुहुन्छ भने, किनभने त्यो सरकारको दायित्व पनि हो र त्यसरी व्यवस्थापन हुनु राम्रो पनि हो जस्तो लाग्छ. अब साथसाथै चाहिँ अब अरू भन्ने हो भने नेपालले अब विभिन्न देशहरूसँग होइन आफ्नो एउटा परराष्ट्र नीतिलाई चाहिँ अलिकति अँगाल्दै विभिन्न कार्यक्रमहरूमा भाग लिने, हाम्रो मन्त्रीहरू विभिन्न राजदूतहरूसँग भेटघाट गर्ने, यताउता कामहरू चलिरहेको छ र चुनावपछि चाहिँ मलाई के लाग्छ भने एक खालको एउटा सकारात्मक पक्ष पनि छ है किनभने अब एकल रूपमा चाहिँ एउटा कुनै पार्टीले नेतृत्व गर्दैछ र आशा गरौँ यो नेतृत्वले एउटा दिगोपन ल्याउन सक्छ र भनौँ न देशले चाहेको एउटा राम्रो सुशासनको पक्षबाट हेर्ने हो भने एउटा व्यवस्थापनको पक्षबाट पनि राम्रो हुन्छ भन्ने आशा गरौँ है अब हामी टाढा बस्नेले गर्ने भनेको आशा हो शुभकामना हो होइन र सकेसम्म देशलाई माया गर्ने हो अब यति भन्दा भन्दै है अब कार्यक्रमको अन्त्यतिर पनि हामी आइसकेका छौँ र कार्यक्रमबाट बिदा लिने समय पनि भइसकेको छ म प्रतिष्ठा कार्यक्रम क्यानबेरा भोइस भोइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि प्रस्तुत गर्ने अवसर दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्को हप्ता यही दिन यही समय फेरि भेट्नेछौँ 98.3 XXXFM अब जाँदा जाँदै यहाँहरूलाई म अरुणा लामाको एक्लै बस्दा सधैँमलाई पस्किन गइरहेको छु इन्जोय द सङ ह्याभ अ ग्रेट विक अहेड